भोपाल है ना, जिस दिन में मुंह उसको मुझे होते कुछ करना हो लोने कंदव से मोने कुछ तक यूसुफ मोम मोने कुछ तक लोला है कुरान ने चली मैं वो शहीद है शहीद मिन अहलिहा इंकान कमीसु हो कुद मिन कुबलिन फसदकत वो हो मिन अंकादिबिन व इंकान कमीसु हो कुद मिन दुबरिन फकदबत वो हो मिन अस्सादिकिन कुल فلما رأى قميصه قد من دبر قال إنه من كيدكن إن كيدكن عظيم من ابن خالي بجفن الشمس مبي يشفصل ممو خطيك تجناو نانا